0: क्या बात है जनाब, बहुत प्यारा सा गाना हमने आपकी समातों की नजर किया। और अगर आप भी कहीं खो गए हैं तो प्लीज प्लीज प्लीज वापस आ जाइए और जनाब बाहर निकलिए उन यादों से जो कि आपको घेर चुकी हैं इस गाने के बाद। खैर एनीवे, अशफाक मेरा नाम है, आपका शो है आई लव यू ऑल। और जिंदगी में सिर्फ काम काम काम काम काम काम ही नहीं होता जनाब, कुछ आराम भी होता है। कभी कभी हंसना भी चाहिए, कभी दोस्तों के साथ बैठना भी चाहिए, कभी पुरानी तस्वीरें देखकर मुस्कुराना भी चाहिए और कभी कभी पसंदीदा गाने सुनने चाहिए। और पसंदीदा गाने सुनने के लिए आप ट्यून कीजिए GFM88 नेटवर्क अशफाक नियाजी के साथ आई लव यू ऑल शो। और जनाब कभी कभी बगैर किसी वजह के चाय का कप हाथ में लेकर खिड़की से बाहर देखना चाहिए, क्योंकि जिंदगी सिर्फ मंजिल का नाम नहीं, जिंदगी रास्ते का नाम भी है। हम दोस्तों अक्सर कहते हैं ना कि जब पैसे ज्यादा होंगे तभी खुश होंगे, जब अपना घर होगा तब खुश होंगे, जब कामयाबी मिलेगी तब खुश होंगे। लेकिन मसला दोस्तों पता है क्या है, जब कभी खत्म नहीं होता, जब जब जब जब जब जब बढ़ता ही जाता है। अजनाब एक ख्वाहिश पूरी होती है तो दूसरी शुरू हो जाती है, तो इसीलिए आज की खुशी को कल के इंतजार में जाया ना करें। जो कुछ आज आपके पास है उसकी कदर करें, अपने लोगों की कदर करें, अपनी सेहत की कदर करें, अपने वक्त की कदर करें और सबसे बढ़कर अपनी जिंदगी की कदर करें। और सबसे बढ़कर हमें लगता है कि हमें अपनी कॉलर्स की कदर भी करनी चाहिए, क्योंकि कॉलर्स बड़ी बेचैनी से हमारे शो का वेट कर रहे हैं, तो हम उनको ज्यादा इंतजार नहीं करवाते। 03000113488 हमारा नंबर है। सबसे पहले कॉलर को कहते हैं अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम।
1: वालेकुम सलाम साईं, काला प्यारा मानो
0: साईं, मुझा प्यारा प्यारा दोस्त के राही किथा पे गला है वो मीठा मानो।
1: बस साईं प्यारा था जो अमीर बख्श मंगनार जिलो गोठ की मिश्री गोठ मा साईं।
0: वाओ मिश्री गोठ मा मिश्री मिश्री जेडो असा जो अमीर बख्श भाई असा सबनी संग रहे, केड़ा हाल चाल नदा ठीक ठाक आयो मजे में आयो।
1: अल्लाह जा सा नंदो खैर खुशा साईं।
0: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। अदा अमीर बख्श यो बुधायो तो जेका मा शुरू में प्रोग्राम में गालियों कंदा आयो इन जो तहा छा समझदा आयो त मानू ते असर थिंदो आ कोन थिंदो आ?
1: असर थींदो आहे हिदायत ॾे माण्हू पटड़ी का ठिड़ी पवंदा आहिनि।
0: पटड़ी का त ठिड़ी पवंदा आहिनि, वाकई ठिड़ी पवंदा आहिनि।
1: हा माण्हू सत्यनाई जो वक़्तु रहे कोन, माण्हू भलाई पए त उहो गले में पए थी,
0: गले में पए थी। पर असां हिते जेको इन स्टेज ते वेही करे, इन स्टूडियो में वेही करे जेका पंहिंजे दोस्तनि खे ॻाल्हियूं ॿुधाईंदा आहियूं ज़िंदगी जे हवाले सां, त अलाह साईं करे त उन्हनि जी जेका आहे दिमाग़ में इहा ॻाल्हियूं पवनि ऐं उहा पंहिंजी ज़िंदगी सुठे नमूने गुज़ारनि न, जीअं असांजी इहे कोशिश हूंदी आहे।
1: बिल्कुलु साईं,
0: हा अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। तव्हां ॿुधायो बिल्कुलु बिल्कुलु बिल्कुलु, असांजो फर्ज़ आहे चवण ॿुधाइण ऐं सिधो रस्तो ॾेखारण, पर हाणे सभिनी जी पंहिंजी पंहिंजी मर्ज़ी हूंदी आहे, कीअं ईअं न?
1: बिल्कुलु बिल्कुलु, हिकिड़ो अर्ज़ु थींदो।
0: जी जी जी, हुकुम हुकुम।
1: जंहिं महिल जुमे जो ॾींहुं थींदो आहे, 5 बजे जो टाइम थींदो आहे, नमाज़ पढ़ी तव्हांजे प्रोग्राम जो ॾाढो इंतज़ार कंदो आहे।
0: रियली थैंक यू, थैंक यू सो मच अमीर बख़्श मंगणार भाउ, तव्हांजी कुर्ब आहे, तव्हांजो प्यार आहे, तव्हांजी मोहबतूं आहिनि।
1: दोस्त शामिल कराने
0: बिल्कुलु बिल्कुलु। गानो त ॿुधायो न, कहिड़ो गानो ॿुधायो?
1: बस समन जो ॿुधायो।
0: कहिड़ो?
1: बस तुंहिंजी पसंदि ॿुधाए छॾे।
0: ओके ओके ओके ओके, शमन अली मिराली जो मां ॿुधायां।
1: दोस्त शामिल कराने।
0: जी जी जी जी जी।
1: प्यार दोस्त अलाह दाद मार, मोहम्मद अली मार, पोपट पिता जी, मोर पिता जी, अली गोर खान मार,
0: जी जी,
1: अब्दुला भंगवार
0: जी,
1: हिदायत अला कलादी
0: जी।
1: ओके
0: ओके माय स्वीट हार्ट ब्रो, थैंक यू सो मच। हमारे साथ अमीर बख्श मंगणहार और आप भी हमें कॉल कर सकते हैं। देखते हैं लाइन पर हमारे साथ कौन आ चुके हैं, लेते हैं शो की एक और कॉल। अस्सलाम वालेकुम।
1: वालेकुम
0: अल्हम्दुलिल्लाह जनाब, तुम केर किथा पिया गलायो?
1: जी सर मैं
0: केर गलायो था?
1: अब्दुल्ला
0: भंगवार साहब, कहिड़ा हाल चाल आहिनि तव्हांजा? ठीक ठाक आहियो, मज़े में आहियो? थैंक यू थैंक यू। इलाही अर्से खां पोइ आया तव्हां अब्दुल्ला भंगवार साहब, किथे रहिजी विया हो? अच्छा गुड गुड वेरी गुड, तव्हांखे प्रोग्राम भलो लॻंदो आहे, तमामु घणी सुठी ॻाल्हि आहे। अच्छा अब्दुल्ला भाई, इहो ॿुधायो त मां हाणे शमन जो गानो थो प्ले कयां, कंहिंजे नाले था करणु चाहियो?
1: हा शमन गानो इहो ॿुधायो,
0: जंहिंखे जीअरे यार छॾे विया, ईअं न?
1: हा जंहिंखां जीअरे यार जुदा थी विया, कहिड़ो ईद मल्हाईंदासीं?
0: ओके जंहिंखां जीअरे यार, मां ॻोल्हियां थो इनशाला, तव्हां कंहिंजे नाले करण चाहियो?
1: हा सर मुंहिंजो पंहिंजो दोस्त आयुष्मान टेबलो, डॉक्टर अमीर बश्कर मंगणहार,
0: जी जी,
2: ہاں شام کو تو کام نہیں ہے جانے تین بار ارشاد تین بار
0: جی جی
2: پہلے وقت کے ساتھ
0: اوکے سب کے تعداد سلام پہنتا ادا بھنگوار صاحب عبداللہ صاحب تھینک یو سو مچ ہمارے ساتھ عبداللہ بھنگوار صاحب اور اب لیتے ہیں جناب شو کی ایک اور کال ہمارے کالر بڑی دیر سے جو ہے نا وہ ہمارا ویٹ کر رہے ہیں کہ کب ہم ان کی کال اٹینڈ کریں السلام علیکم ہیلو
3: السلام علیکم
0: وعلیکم السلام جناب کیرے سان سبنی سان گادو ہیلو کیر اسان سبنی سان گادا
3: ہیلو
0: ہیلو جی جی کیر ہیلو السلام علیکم ہاں ہاں اچھے تھی سفا ہلکی ہلکی تھی اچھے تمہیں بدھاؤ کیر پہ گلا آئی تھنک رفیق جتو ہی اسان سبنی سان گادن واہ واہ واہ رفیق جتوئی اسان جا تمام گھنا پرانا کالر ہیں جدی کا وٹھی ایف ایم ایجاد تھو ہے تڈی کا وٹھی یہ اسان کے کال کرے تو تمام گھنو لوائل کالر ہے کدی بھی مس کون تو تھے کی ہے رفیق ادا
3: الحمدللہ
0: اللہ جو بھلا اسا کما بدھا کی آیو صفا صفا مزے میں موجن میں تمایو بدھا تا جو کم کار کی تو لے
3: کم کار اسا ماشاءاللہ تمام تو لے پیو
0: ہاں زبردست زبردست
3: تمام بہتر لے پیو
0: ماشاءاللہ ماشاءاللہ
3: کھیر زندگی تمام یاد میں لے
0: پیو ہائے ہائے ایسا دکو ونجا یہ بدھاو کلو کھیر میں گھنا پانی ملاندا ایو
3: اس وقت کھیر میں پانی کاتے ملاندا رب دیکھ
0: اچھا پانی میں کو کھیر ملاندا ایو زبردست زبردست یہ سٹھی گال ہے اگر تمہیں خالص شے مانن کے دیندو تو تمہیں دل سے دعاؤں بھی دیندا سے مانو اچھا گڈا زبردست شہر چوک تے تاں جو کھیر کدی وٹھنی داس ان شاء اللہ تعالی رفیق یو بدھایو تا اج جکو شمن جو گانو ما پلے تو کیا عبداللہ بھنگوار دی وائس میں سے کیڑی عید ملائندا سے جن کو یار جدا تھی ویندا ہیں تے کین جے نال تھکن چاہیو ہیلو جی
3: عید
0: آئے تھا نا پر عیدی تو صحیح نہ دا ادا اگر تم ڈسو تو ہر ڈی عید جو ہے اگر تم سٹھے طریقے سے ملا ہلو
3: صحیح
0: ہے مری آ سے تو سک لگے تو کھائی ہوئی آ کہ مت رو پگلے ہو
3: بلال سکھ شہ آندے اندر من مو انسان گری گری پہ
0: بالکل بالکل بالکل بالکل بالکل عاشق رفیق صاحب یہ بدھاؤ تو یہ گانا کھینچے نال کرنا چاہو
3: بس ایک دوست بدن تھا جن جو آواز تکرا جو سبھی رفیق جتو طرف ہلائے سارا پیار محبت سلام
0: وعلیکم السلام تھینک یو رفیق بھاپ تھینک یو
3: کردا
0: جی جی تھینک یو رفیق صاحب تا بھی پانچ خاص خیال رکھ اوکے ہمارے ساتھ جناب رفیق بھائی اور رفیق بھائی کے بعد ہم جناب کوئی کال نہیں لیں گے کیونکہ گانے کا ٹائم شام ہوا جاتا ہے اور اب ہم پلے کر رہے ہیں ایک زبردست گانا شمع علی میرالی کی وائس میں اس کے بعد یہ بریک اور بریک کے بعد پھر ہم آپ کے ساتھ ساتھ ہیں

0: White Age Beauty Cream अव्हां जी स्किन के बनाए फ्रेश सॉफ्ट एंड ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो दी अव्हां के रेडिएंट लुक रोजानो जे इस्तेमाल सा हर किस्म जी स्किन जे लाए परफेक्ट हाने थियो खूबसूरत थियण वधिक आसान व्हाइट एज ब्यूटी क्रीम खूबसूरती जेका चमके हर डी बेहतरीन रिजल्ट हासिल करण लाए व्हाइट एज ब्यूटी क्रीम सा गड इस्तेमाल करियो व्हाइट एज ब्यूटी सोप व्हाइट एज ब्यूटी सोप सा मिले चमकदार निखार ताजगी सा गड व्हाइट एज ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
1: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
2: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
1: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
2: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
1: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری اور عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
3: یاد رکھندا ڈاکٹر عتیقہ سعید ہر جمعے جے ڈیاں مریضن جو مفت علاج کندی
2: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347